0: All right, let's switch tracks now. 12 years in office, 3 consecutive terms, more than 4,400 days as Prime Minister. As Narendra Modi marks 12 years at the helm, the scale of his political longevity is difficult to ignore. Few leaders in independent India have dominated the national political landscape for as long or as decisively, many would argue. As he completes 12 years in office, the visuals do tell a story of quite the political journey, from his first swearing-in 2014, the 26th of May, to a resounding mandate in 2019, and a historic third term on the 9th of June 2024. Narendra Modi has become one of India's longest-serving leaders. In terms of numbers, the journey is very significant. 12 years, as I mentioned, 3 consecutive terms, 18-plus years in elected executive office, including 13 years as Gujarat Chief Minister. The Modi era has also been defined by big-ticket infrastructure and nation-building projects, whether it's the new Parliament building, the Kartavya Path, or the Central Vista redevelopment, to the Statue of Unity, the Vande Bharat trains, the INS Vikrant, the Kashmir Rail Link, and the Ganga Expressway. Take a look at this report.
1: If a country of India's size, which is used to, today, I asked somebody, ₹7.60 jab gas ke aur petrol or diesel ke daam badhe, forget about people who cite you surveys, some of them are surveys, some are fiction writing. I called somebody whom I trust, on the ground level.
2: Yeah.
1: I said, batao, iska ₹7.60 badhane ka kya hua? He said, bhai sahab, asliyat ye hai, ki jab ye yudh shuru hua, people thought ke petrol diesel milna hi band ho jayega. अब किसी ने अगर आपने ₹7.60 बढ़ा दिया किसी के सेट में, 50-55 लाख रुपए की गाड़ी चलाता है कोई, उसको फर्क पड़ता है कि ₹7 पर लीटर अगर वो 35 पर बनाया, या मोटरसाइकिल जो चलाता है उसको तो और भी कम है. और नाउ ये E85 जो हम बेचने जा रहे हैं, जो हीरो कॉरपोरेशन बनाएगी मोटरसाइकिल, वो ₹20 कम का बेचेंगे. बिकॉज वो कह रहे हैं एथेनॉल में थोड़ी सी नॉकिंग तो ठीक हो जाती है, एक्सेलरेशन भी बढ़ जाती है, पर थोड़ी उसमें क्या कहते हैं कैलोरीफिक वैल्यू ऑफ पावर थोड़ी कम हो जाती है, इसलिए हमने कहा उसको ₹20 कम का बेचो. आई थिंक फुल मार्क्स टू द प्राइम मिनिस्टर. ही इज कैरिड आउट इंश्योर्ड अवेलेबिलिटी, ही इज इंश्योर्ड अफोर्डेबिलिटी, एंड द सस्टेनेबिलिटी ट्रांजिशन इज गोइंग ऑन. सो ऑल सेड एंड डन, आई वुड से ऑन द एनर्जी पार्ट वी आर डूइंग ऑल राइट. हाउ लॉन्ग कैन यू सस्टेन इट नाउ, दिस इज अ पॉइंट. सम ऑफ योर कॉलीग्स ट्राई टू ट्रैप मी. I told them, I said, any crisis has to have a time context. If it goes on, then it's not a crisis. Then you are in depression, yeah? Right. I mean, forget about everything else. What is the situation of prices at the bunk in the United States? Prices have gone up 40-50% there. What is the situation of countries in our neighborhood, LPG prices? Hamara cylinder, 940 rupees or 42 rupees hai, wahan pe 1300 rupees, 1400 rupees. So, energy management is essentially the art or science of what is doable. Agar 30 din, 60 din ye crisis aur chala, yes, we'll manage.
0: On that note, let's turn our attention to the state of affairs as far as West Asia is concerned. Tensions continue to escalate as U.S. President Donald Trump claims that the U.S. will declare complete victory over Iran in the next 2 weeks. He has stated, and I quote, "I think we are winning that battle, but you're really going to win it over the next 2 weeks when we declare total victory." Meanwhile, Iran has blamed America for derailing diplomacy after Tehran and Tel Aviv traded attacks, and Iran said the United States bears direct responsibility and that America will also bear the consequences of escalating tensions. This as the Israeli Prime Minister said Israel is halting attacks on Iran for now, but warned that any attack by Iran or Hezbollah will be met with a forceful response.
3: Iran and Hezbollah are חלשים מאי פעם, ואנחנו חזקים מאי פעם. אבל המאבק שלנו איתם עדיין לא תם. ביממה האחרונה, Iran and Hezbollah ניסו לכפות עלינו משוואה חדשה. והמשוואה הזו היא בלתי נסבלת ובלתי מתקבלת על דעתי. הם חשבו שהם יירו משטח לבנון ואיראן על ישראל, ושאנחנו לא נפעל. זה לא קרה, וזה גם לא יקרה. לא במשמרת שלי. כפי שעשיתי במשך עשרות שנים, אני עומד בתוקף על זכותנו לפעול נגד אויבינו. כך נהגנו גם עכשיו. אחרי שחיזבאללה ירה לשטח ישראל, הוריתי לצהל לתקוף מטרות טרור בבירות ולחסל שם פעילי חיזבאללה. עשינו זאת. לאחר שאיראן תקפה את ישראל, הנחיתי את צהל לתקוף מטרות צבאיות וכלכליות ברחבי איראן. גם את זה עשינו.
2: چه که برای ما مهم هست این هست که مسئولیت آمریکا به عنوان طرف تفاهم آتش‌بس 19 فروردین محرز هست. هر اتفاقی که در منطقه ما بیفته، چه خود آمریکا عامل نقض آتش‌بس باشه از طریق حمله به کشتی‌های تجاری ایران، تعرض به مناطق جنوبی کشور و یا به واسطه رژیم سکیونیستی در لبنان یا همدستی با آمریکا در منطقه خودمون، مسئولیت آمریکا، مسئولیت مستقیم آمریکا محرز هست و پیامدهای تشدید تنش هم بر عهده آمریکا خواهد بود.
0: In other news, China's President Xi Jinping is in Pyongyang on his first overseas trip this year as he aims to boost ties with North Korea, which, as you know, is a reclusive nuclear-armed nation opposed to U.S. military expansion in the Asia-Pacific region. This visit, Xi's first in 7 years, also comes at a time

0: उन्होंने बच्चों को जाने ही नहीं दिया, उन्होंने बोला बच्चों को घर छोड़ के जाओ। सो वी आर इन वेरी डिफिकल्ट सिचुएशन, वी डोंट नो हु टू ब्लेम, सी वी डोंट वॉन्ट टू प्ले ब्लेम गेम, वट एवर इज हैपेंड हैपेंड, मगर जो हैपन हो गया उसकी वजह से हमारा सब कुछ शेकन, द इंटायर वर्ल्ड, दिव शेकन द इंटायर वर्ल्ड फॉर अस, वी हैव नो बडी हुज गोना कम एट राखी, नो बडी विल टर्न।
1: And shifting our focus to the world news now, despite fragile ceasefire coming under severe strain in recent days, that is when Israel and Iran launched strikes against each other for the first time since April, because the truce last time happened was on April 8th. US President Donald Trump has now again asserted that a deal to end the war is close. Trump said that a deal with Iran to end the war could be reached in 2 to 3 days. The deal would open the Strait of Hormuz, number one, and number two, prohibit Iran from having a nuclear weapon. Now, remember, Trump has repeated such claims in the past as well, at least 37 times since he first announced a ceasefire with Iran more than 2 months ago. Remember, a ceasefire is holding between both the countries, with Iran warning Israel of not attacking Lebanon. However, Israel's military, the IDF, launched fresh strikes on Tyre in southern Lebanon. This despite both Iran and the US warning Israel against continuing its offensive in Lebanon.
2: Iran and Hezbollah חלשים מאי פעם, ואנחנו חזקים מאי פעם. אבל המאבק שלנו איתם עדיין לא תם. ביממה האחרונה, איראן וחיזבאללה ניסו לכפות עלינו משוואה חדשה, והמשוואה הזו היא בלתי נסבלת ובלתי מתקבלת על דעתי. הם חשבו שהם יירו משטח לבנון ואיראן על ישראל, ושאנחנו לא נפעל. זה לא קרה, וזה גם לא יקרה. לא במשמרת שלי. כפי שעשיתי במשך עשרות שנים, אני עומד בתוקף על זכותנו לפעול נגד אויבינו. כך נהגנו גם עכשיו. אחרי שחיזבאללה ירה לשטח ישראל, הוריתי לצה"ל לתקוף מטרות טרור בבירות ולחסל שם פעילי חיזבאללה. עשינו זאת. לאחר שאיראן תקפה את ישראל, הנחיתי את צה"ל לתקוף מטרות צבאיות וכלכליות ברחבי איראן. גם את זה עשינו.
3: און צ'קה ברוי מה מוהם הסט, אין הסט כ... مسئولیت آمریکا به عنوان طرف تفاهم آتشبس 19 فروردین محرز هست. هر اتفاقی که در منطقه ما بیفته، چه خود آمریکا عامل نقض آتشبس باشه از طریق حمله به کشتی‌های تجاری ایران، تعرض به مناطق جنوبی کشور و یا به واسطه رژیم صهیونیستی در لبنان یا همدستی با آمریکا در منطقه خودمون، مسئولیت آمریکا، مسئولیت مستقیم آمریکا محرز هست و پیامدهای تشدید تنش هم بر عهده آمریکا خواهد بود.
1: On that note, we slip into a very short break. Come right back. Nationwide at 6 coming up next.
4: This is where the future shows up first. Conversations with the biggest names in tech and AI. Putting tech through its paces. No fancy jargon or spec sheets, just what matters. If it's shaping the future, you'll see it here first. The Tesla Model Y. This is Tech 360, real talk, real reviews, across the NDTV network.
5: India Inc.'s most respected names chose India Inc.'s best and brightest.
6: These kind of awards and jury lineup, you are truly giving it the right weightage.
7: I think it's heartening to see talent that there is in across India Inc.
8: We should be awarding companies and individuals who have focused not